0: for the firefighters, it's like you go to a show. You know, everybody is taking video, but no one is coming to help. We are fighting fire since centuries. And my point of view is the use of drones as water bombing drones, because actually no one is doing anything in this direction.
1: बेलायत र अमेरिकाले हर्मुजको जलोरम रूप फेरि खोल्नेबारे छलफल गर्न अर्को हप्ता लन्डनमा रक्षा सम्मेलन गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अझै पनि आफू इरानसँग सम्झौता गर्न खुला रहेको बताउनु भएको छ। उहाँले फेब्रुअरीमा अपरेसन एपिक फ्यूरी भन्दा ठूलो मात्रामा आक्रमणहरू बढाउने चेतावनी पनि दिनुभएको छ।
2: BFBS, Polka Radio.

0: आज हरि शयनी एकादशी। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। एक महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज सार्ने गरिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीको एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौँको बुढाने लगन छ। उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ। चितवनको इच्छा कामना गाउँपालिका सात बालुवाङ सुन्दर बस्तीको संगम टोलका 34 घर परिवारलाई लाल पूर्जा वितरण गरिएको छ।
1: भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र पास्तुलाले लाल पूर्जा वितरण गर्नु भएको हो। उहाँले 500 दिनभित्र लाल पूर्जा वितरण गरिसक्ने बताउनु भएको छ। सुकुम्बासीका लागि लाल पूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उहाँको भनाइ छ। सबै पालिकामा नाप नक्सा दर्ता प्रमाणीकरण लगायतका काम भइरहेको उहाँले बताउनु भएको छ। जिल्लामा 42,000 जनाको निवेदन परेको उहाँले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जग्गा धनी प्रमाण पत्र पाउनेमा चार घर भूमि विहीन दलित र 30 घर भूमिहीन सुकुम्बासी रहेको बताउनु भएको छ। सोही टोलका 38 घरको लाल पूर्जा तयार भएकोमा फोटो टाँच्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लाल पूर्जा वितरण गरिने बताउनु भएको छ। गाउँपालिकामा अझै 80 घर भूमिहीन दलित, 771 घर भूमिहीन सुकुम्बासी र 2,930 अव्यवस्थित बसोबासी छन्।
0: दाङ प्रहरीले गत आर्थिक वर्षमा 1,50,00,000 भन्दा बढी राजस्व संकलन गरेको छ।
1: ट्राफिक प्रहरी कार्यालय दाङले बितेको आर्थिक वर्ष 2082-83 ट्राफिक नियम पालना नगर्ने 14,000 भन्दा बढी सवारी साधनलाई कार्यवाही गरेको छ। एक वर्षको अवधिमा 14,563 सवारी साधनलाई कार्यवाही गर्दा 1,52,60,000 राजस्व संकलन गरेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। उहाँका अनुसार सबैभन्दा बढी नियम पालना नगर्नेमा मोटरसाइकल चालक छन्। सो अवधिमा 6,000 भन्दा बढी मोटरसाइकल चालकलाई कार्यवाही गरिएको छ। जिल्लामा बितेको आर्थिक वर्षमा 347 सवारी दुर्घटना हुँदा 72 जनाको मृत्यु भएको छ। ज्यान जानीमा 50 पुरुष, 19 महिला र 3 बालबालिका रहेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।
0: पछिल्लो समय बर्ड फ्लू संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्।
1: नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले 99% रोग नियन्त्रण भएको बताउनु भएको छ। व्यवसायका अनुसार साउन 1 गते यता नेपालमा बर्ड फ्लू देखिएको छैन। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यस वर्ष नेपालभरि 8,35,563 पंक्षी नष्ट गरिएको छ। 11,65,663 अण्डा, 2,45,035 किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र 3,67,535 पंक्षी नष्ट गरिएको उहाँले बताउनु भएको छ। महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई सरकारले राहत उपलब्ध पनि गराएको छ। 50 करोड़ रूपियाँ बजेट रकम अन्तर भई 52 करोड़ व्यवस्थापन भएकामा हालसम्म 104 जना कृषक र फार्मको खातामा 50,71,15,704 रूपियाँ राहत रकम निकासा गरिएको छ। संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत पनि बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन्। यसअघि संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता समेत आएको थियो।
0: गैराती मुलुकका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा मध्यम वर्षा भएको छ। आज पनि मुलुकभर पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बेलायत र अमेरिकाले हर्मोजको जलजमरू फेरि खोल्ने बारे छलफल गर्न अर्को हप्ता लन्डनमा रक्षा सम्मेलन गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अझै पनि आफू इरानसँग सम्झौता गर्न खुल्ला रहेको बताउनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS कुल खबर रेडियो हो।

घरमा मलाई च्यान्टे भन्छन् ससुराली ज्वाइँ, घरमा मलाई च्यान्टे भन्छन् ससुराली ज्वाइँ, बुढेसकालमा ल्याइकी स्वास्नी रुन्छे क्वाइँ क्वाइँ, जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी, जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी, चोलो साडी भन्दा भन्दै गयो घरबारी, उकालीमा टेक्ने लौरो समाउनेमा बाङ्गो, जिन्दगीमा हुने भयो सर।

पैंट लाउन खोज्छे, साडी लाउने उमेरमा पैंट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरु रोज्छे, चिलाउनेको हलो जुवा भकिमलाको सोइला, चिलाउनेको हलो जुवा भकिमलाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला, हामी जस्तो

मरी जाने चोला हाम्रो छैन अजम्बरी, हातै लिउला जाले रुमल सुनखानीमा सुन्छ, हातै लिउला जाले रुमल सुनखानीमा सुन्छ, अर्कालाई बुझाउने मन आफै किन रुन्छ, माथिबाट

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: नेपाल स्काउटका मुलुकभरका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले सूचना जारी गर्दै सरकारको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको हो। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले अगाडि बढ़ाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको भनिएको छ। गैराती मुलुकका सबै जसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा मध्यम वर्षा भएको छ। आज पनि मुलुकभर पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेश र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएका कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स आईसीजीले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
1: संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको ती संस्थाको ठहर छ। यसै गरी बहालवाला न्यायाधीशलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्ट प्राप्त भएको उनीहरूले जनाएका छन्। संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिमा अनुचित राजनैतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड कमजोर बनाउने ती संस्थाको भनाइ छ।
0: मुलुकै प्रमुख स्थल नागका वीरगंज भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा आयात, निर्यात र राजस्व संकलन तीनै सूचकमा वृद्धि भएको छ। तर आयातको वृद्धि दर निर्यातभन्दा धेरै रहेकाले मुलुकको व्यापार घाटा भने अझै उच्च रहेको तथ्याङ्क आएको छ। वीरगंजबाट शंकर आचार्य।
2: वीरगंज भन्सार कार्यालयको वार्षिक तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै 9,86,43 करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा 8,50,84 करोड रुपियाँ बराबरको आयात भएको थियो। निर्याततर्फ पनि वृद्धि देखिएको छ। गत आर्थिक वर्षमा 1,14,83 करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक वर्ष 1,08,00,000 रुपियाँ बराबरको निर्यात भएको थियो। निर्यात बढे पनि आयातको तुलनामा यसको हिस्सा निकै कम रहेको छ। तथ्याङ्कले आयात निर्यात अनुपातमा सामान्य सुधार देखाएको छ, तर निर्यातको वृद्धि दर कमजोर रहेकाले व्यापार सन्तुलनमा उल्लेखनीय सुधार आउन सकेको छैन।
0: बेलायत र अमेरिकाले हर्मुजको जलडमरू फेरि खोल्ने बारे छलफल गर्न अर्को हप्ता लन्डनमा रक्षा सम्मेलन गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अझै पनि आफू इरानसँग सम्झौता गर्न खुल्ला रहेको बताउनु भएको छ। उहाँले फेब्रुअरीमा अपरेशन एपिक फ्यूरी भन्दा ठूलो मात्रामा आक्रमणहरू बढाउने चेतावनी पनि दिनुभएको छ।
3: Look, we're talking to them right now. I think they're getting more and more serious as the days go by, for maybe the obvious reason. But we are talking to them right now. Look, there are two ways. I consider that the smarter way, but the other is probably the easier way, doing what we're doing. And we can take that to a much higher level if we want to. You know, we're prepared to do that, as you know. We're locked and loaded.
0: काभा पुरुष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि पनि 2-3 सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र कजाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी 2 जित निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछ। आज हरिशयनी एकादशी। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। 1 अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरमा तुलसीको बोटमा राखिएको बिरूवा आज बोटमा सारिनेछ।
4: यो बीएसबीएस गोर्खा रेडियो हो।

0: गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरूद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्य का लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 204,559 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कालीकोटको गोगने खोलामा लेदो सहित पहिरो कस्ता कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले आज बिहानदेखि पहिरो हटाउने काम शुरू भएको जनाएको छ। पहिरोले यात्रु तथा सवारी चालकलाई सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। नेपाल स्काउटका मुलुकभरका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउट राष्ट्र प्रधान कार्यालयले सूचना जारी गर्दै सरकारको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको हो। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले अगाडि बढ़ाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको भनिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार असीम शाह नेतृत्वको कार्यदलले संविधानमा जथाभावी संशोधनको प्रस्ताव ल्याएको भन्दै वर्तमान संविधान निर्माताहरू झस्किएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य प्रदीप गेवालीले संविधान संशोधनका क्रममा हुन सक्ने प्रतिगामी प्रावधान रोक्न अब आम नागरिक नै जाग्नुपर्ने बताउनु भएको छ। बीएफपीएस काठमाडौँसँगको कुराकानीमा नेता गेवाली:
1: संविधान बनाउने सबै शक्ति मिल्दा पनि प्रतिगामी संविधान रोक्न सक्ने अवस्था छैन, जनता नै सजग हुनुपर्छ भनेर यहाँले जे बोल्नुभयो आज। पहिलो कुरा, संविधान संशोधन हुने नै भयो भन्ने यहाँलाई लागिसक्या हो?
2: अब सरकारले त्यो प्रयत्न गरेको देखिन्छ, तर मैले तीनटा प्रश्न मैले उठाएको थिएँ। पहिलो, संविधान संशोधन जस्तो विषयलाई सत्तारूढ दलले जति हल्का ढङ्गले लियो, न कुनै संविधानविद, न कुनै कानूनका ज्ञाता, न हिजो संविधान निर्माणको प्रक्रियामा कतै संलग्न रहेका व्यक्तिको, अर्कै विधाका व्यक्तिको संयोजकत्वमा कार्यदल बनायो जसको स्वीकार्यता स्थापित भएन र सबै दलहरूले आफ्नो प्रतिनिधि फिर्ता गरे। संविधान संशोधन जस्तो विषयलाई यति हल्का ढङ्गले लिएको विषय आफैमा एउटा गम्भीर हो। दोस्रो, संविधानका केही आधारभूत संरचनाहरू छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, सामाजिक न्याय र अधिकार, समाजवाद उन्मुख चरित्र, यो चाहिँ संविधानका विशेषताहरू हुन्। अहिले उहाँहरूले 307 धारा मध्ये 245 धारा चलाउनु पर्छ भनिरहँदाखेरि चाहिँ ती फन्डामेन्टल कुरामै कैची चलाउनु पर्ने आशय व्यक्त गर्नुभएको छ। त्यसो भयो भने यो संविधानको मर्म बाँकी रहँदैन, मैले त्यो दोस्रो उठाएँ। र तेस्रो, अहिलेको चुनौती के हो भनेदेखि, हिजो जो जो दलहरू मिलेर हामीले संविधान बनायौँ, नेकपा एमाले, नेपाली कङ्ग्रेस, तत्कालीन माओवादी केन्द्र जो अहिले नेकपा भएको छ, सबै मिल्दाखेरि पनि प्रतिनिधि सभाको हकमा, राष्ट्रिय सभाको संरचना बेग्लै छ तर प्रतिनिधि सभामा चाहिँ हाम्रो बल पुग्दैन, त्यस कारणले चाहिँ जनता सजग हुनुपर्छ है आफ्ना उपलब्धिको रक्षाका लागि भनेर मैले भन्न खोजेको हुँ।
1: जनताले हामीलाई अझै पत्याइसकेका छैनन् भन्ने डर चाहिँ हो कि होइन संविधान बनाउने डरलाई?
2: निर्वाचनको परिणाम हामी सबैका अगाडि छ। अब जनता एउटा न्यारेटिभमा विश्वस्त भएर झन्डै 2/3 बहुमत एउटा दललाई दिएको, त्यो त एउटा सच्चाइ हो, उनीहरूले विश्वास गरे। अब अहिले त्यो मोह भङ्ग हुन पनि सुरु भएको छ, पछुताउन थालेका छन्। तर पनि अब पार्लियामेन्टभित्रको संरचना त आफ्नो निर्वाचन हुँदा पनि गर्दिनँ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: मुगुको मुगुम कारमारोङ गाउँपालिका पाँच फूल बजारमा पहिरोमा परी तीन वर्षीय बालकको मृत्यु भएको छ। उनका आमा बुबा सामान्य घाइते भएका छन्। पहिरोका कारण फूल बजारका थप आठ घर जोखिममा परेका छन्। प्रहरीका अनुसार आज बिहान करिब 4 बजे फूल बजारमाथिबाट ढुङ्गा सहितको पहिरो खस्ता स्थानीय पेमा लामाको घर पूर्ण रूपमा पुरिएको हो। घर भाडामा लिएर होटेल सञ्चालन गर्दै आएका छायानाथ रारा नगरपालिका 13 तिर्पका 32 वर्षीय जगन्नाथ बडुवाल र उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल पहिरोमा परेका थिए। फूल बजारका थप आठ घर जोखिममा परेपछि त्यहाँ बस्ने परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। गुल्मीमा अरिङ्गालको टुकाईबाट 22 वर्षीय युवकको ज्यान गएको छ। सत्यवती गाउँपालिका 5 हंसराका पूर्ण सिंह थामी मगरको घर नजिकै कदमको रूपमा अरिङ्गाल पोल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो। साउन 2 गते अरिङ्गालले टुकेपछि थामीलाई लुम्बिनी प्रादेशिक अस्पतालको आयुष्यूमा राखेर उपचार गरिएको थियो। दुवै खुट्टा र हात दायाँ हातमा अरिङ्गालले ठुकेर घाइते भएका थामीको उपचारको क्रममा गई राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका 62 उद्योग विरूद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मधेस प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसायी विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसायी विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। आर्थिक वर्ष 2082-83 मधेस प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 204,559 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट गर्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। प्रयोगकर्ताले नेपाल फर्किएको 6 महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावधि गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ। सुर्खेत जुम्ला सड़क खण्ड अन्तर्गत कालीकोटको गुगने खोलामा लेदो सहितको पहिरो खस्ता कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटले आज बिहानदेखि पहिरो हटाउने काम शुरू भइसकेको जनाएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ। पछिल्लो समय बर्ड फ्लू संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्।
1: नेपाल हाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले 99% रोग नियन्त्रण भएको बताउनु भएको छ। व्यवसायका अनुसार साउन 1 गते यता नेपालमा बस्दो देखिएको छैन।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: मुगुको मुर्गम कर्मराङ गाउँपालिका पाँच पुलो बजारमा घरमाथि ढुङ्गासहित पहिरो खस्दा एकजना बालकको मृत्यु भएको छ, दुईजना घाइते भएका छन्। आज बिहान 4 बजेतिर पहिरो झर्दा छायानाथ रारा नगरपालिका 13 तिर्पका 3 वर्षे रमेश बडुवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परेर उहाँका 32 वर्षे बाबा जगन्नाथ बडुवाल र 27 वर्षकी आमा सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरू पोलुमा स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनु भएको थियो। बडुवाल परिवार सुतिरहेको बेला घरमाथि पहिरो खसेको हो। घाइते जगन्नाथ र सृजनाको पोलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई 8,21,000 रुपियाँ घुस रकमसहित पक्राउ गरिएको छ। हिजो कार्यालय प्रमुख ढकालकै कार्यालयबाट दुवैजनालाई पक्राउ गरिएको हो। 7,50,000 घुस लिइसकेको अवस्थामा र 71,115 रुपियाँ स्रोत नखोलेको अवस्थामा उनीहरूको साथबाट अख्तियार दुरुपयोग गर्न सिद्ध नआएको कार्यालय बर्दिवासले बरामद गरेको छ। बोरिङ र मोटर जडान गर्ने काम सम्पन्नपछि रकम भुक्तानी गर्ने क्रममा दुःख दिएर सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार बर्दिवासको टोलीले निगरानी बढाएको थियो। 24 औं सत्याग्रहमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको खबर आएको छ। धनगढी 1 को कृष्ण मन्दिर धर्मशालामा अनसनरत केसीको आज बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्नुभएको थियो। परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 रहेको पाइएको छ। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकको भनाइ छ। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आइसियूमा भर्ना गरेर उपचार गर्न सुझाव दिएका छन्। तर डाक्टर केसीले सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिनुभएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले आफूले समस्याको सामना गर्नुपर्ने स्वीकार्नु भएको छ। यसअघि उहाँले प्रधानमन्त्री कार्यालय प्रवेश आफ्नो जीवनकै सबभन्दा उत्कृष्ट दिन भन्नुभएको थियो। उहाँले पहिलो हप्ता म्यान्चेस्टरकै काममा बिताउनु भएको छ। सत्तामा आएपछि उहाँले इङ्ल्यान्डको बस भाडा घटाउने, पब कर कटौती गर्ने र बिजुलीको शुल्क घटाउने घोषणा गर्नुभएको छ। दैनिक खर्च कम गराउने विषय उहाँले प्राथमिकतामा राख्नु भएको छ।
1: How much longer are we going to talk about these things without actually doing something to help people? And already in the space of a few days, I've made a number of moves that will deal with some of these challenges, although I appreciate there's a lot more to do.
0: नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 औं संशोधन गरेको छ।
2: भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट गर्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले देशपछि अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको 6 महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावधि गर्नुपर्ने केन्द्रीय बैंकको भनाइ छ।
0: कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको देखिएको छ। हुलाक निर्देशनालय कैलालीका अनुसार गएको आर्थिक वर्षमा 1,27,620 चिठीपत्र हुलाक सामग्री आयात निर्यात भएको छ। तथ्याङ्क अनुसार हुलाक निर्देशनालय मार्फत आयात निर्याततर्फ समान 63,810 हुलाक सामग्री ओसार पसार गरिएको छ। तीमध्ये सबभन्दा धेरै रजिस्ट्री चिठीको कारोबार भएको छ। आयात निर्याततर्फ सामान 52,699 रजिस्ट्री चिठी दर्ता भएर सेवा प्रवाह गरिएको सूचना अधिकारी अनिस तामाङले जानकारी दिनुभएको छ। विदेशबाट आउने तथा विदेश पठाइने पत्र सेवा पनि जारी छ। यसमा समान 740 पत्र आयात निर्यात गरिएको छ। कार्यालयले 24 घण्टाभित्र प्रदान गर्ने द्रुत डाङ्क सेवा पनि सञ्चालन गरिरहेको छ। यो सेवाबाट वर्षभर 2,723 सामग्री आदान प्रदान गरिएको हुलाक कार्यालयले जानकारी दिएको छ।

लागेको छु, डीजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु, हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाको छु, जति पिउन सक्छ पिउ, आजलाई माफी छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ, आफ्ना

0: अख्तियारमा पर्ने उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित हुने गरेको पाइएको छ। गएको आर्थिक वर्षमा आयोगमा 33,328 उजुरी परेका थिए। अघिल्लो वर्ष छिनोफानो हुन नसकेका 7,323 उजुरी समेत जोड्दा गएको आर्थिक वर्षमा अख्तियारमा 40,651 उजुरी थुप्रिएका थिए। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आयोगमा गएको वर्षसम्म आएका उजुरीमध्ये 48.96% स्थानीय तह, 38% संघीय निकाय र 13.04% प्रदेश सरकारसँग सम्बन्धित उजुरी छन्। आयोगमा आएका 40,651 उजुरीमध्ये 32,799 अर्थात 80.68% उजुरीको छिनोफानो भएको पनि आयोगले जनाएको छ। अब बाँकी 7,800 उजुरी भने यो आर्थिक वर्षका लागि सरेको छ। यो अवधिमा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 4 सहित 175 भ्रष्टाचारका मुद्दा दायर गरिएको छ। ती मुद्दाका प्रतिवादी विरूद्ध 25,31 करोड़ भन्दा बढीको बिगो दावी गरिएको आयोगले जनाएको छ। विशेष अदालतमा हालेका मुद्दामध्ये आधा जति मुद्दा मात्रै अख्तियारले जितेको छ। गएको आर्थिक वर्षमा अख्तियारले हालेका मुद्दामध्ये विशेष अदालतबाट 156 फैसला हुँदा 81 मात्रै कसुर ठहर भएको हो। विशेष अदालतबाट पूर्ण पाठ आएका फैसलामध्ये 104 मुद्दामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। मुगुको मुगुम कर्मारोङ 5 पुलो बजारमा पहिरोले घर पुर्दा एकजना बालकको मृत्यु भएको छ। बालकका आमा बाबु घाइते भएका छन्। आज बिहान 4 बजेतिर पहिरोले घर पुर्दा छायानाथ रारा 13 तिर्पका 3 रमेश बडुवालको मृत्यु भएको हो। बालकका बाबु जगन्नाथ र आमा सूर्यजना घाइते भएको प्रहरीले जनाएको छ। बडुवाल परिवारले पुलोमा स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाएको थियो। बडुवाल परिवार सुतिरहेको बेला पहिरो झरेको हो। घाइते जगन्नाथ र सूर्यजनाको पुलो स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीले दुवैजनाको अवस्था सामान्य छ भनेको छ। बडुवालको होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको र छेउछाउका 8 पनि पहिरोको उच्च जोखिममा देखिएपछि परिवारका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। राष्ट्रपा मुख्य सचेतक कवेन्द्र बुद्लाकोटीले आज विज्ञप्ति जारी गर्दै अस्थिराती सांसद पौडेलमाथि कालो मसी छ्यापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा विरोधको अधिकार भए पनि जनप्रतिनिधिमाथिको हिंसा स्वीकार्य नहुने चेतावनीसहित घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न पनि राष्ट्रपाले सरकारसँग माग गरेको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आफूले थुप्रै चुनौती सामना गर्नुपर्ने स्वीकार्नु भएको छ। यसअघि उहाँले प्रधानमन्त्री कार्यालय प्रवेश आफ्नो जीवनकै सबभन्दा उत्कृष्ट दिन भन्नुभएको थियो। उहाँले पहिलो हप्ता म्यान्चेस्टरकै काममा बिताउनु भएको छ। सत्तामा आएपछि उहाँले इङ्ल्यान्डको बस भाडा घटाउने, पब कर कटौती गर्ने र बिजुलीको शुल्क घटाउने घोषणा गर्नुभएको छ। दैनिक खर्च कम गराउने विषय उहाँले प्राथमिकतामा राख्नु भएको छ।
1: How much longer are we going to talk about these things without actually doing something to help people? And already in the space of a few days, I've made a number of moves that will deal with some of these challenges, although I appreciate there's a lot more to do.
0: गुणस्तरीय खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ।
2: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसाय विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 20,459 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ।
0: Synthesizer. अवस्था अहिलेसम्मको खबर यति नै।
3: यो PFBS गोर्खा रेडियो हो।

0: चौबिसौं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीलाई धनगढी उपमहानगर एकको कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ। केसीको स्वास्थ्य जटिल बन्द गएपछि अस्पताल लगिएको हो। धनगढी एकको कृष्ण मन्दिर धर्मशालामा अनशनरत केसीको आज बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्नुभएको थियो। परीक्षणका क्रममा डाक्टर केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 पाइएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन्। चिकित्सकले तत्काल अस्पतालको आइसियूमा भर्ना गरेर उपचार गर्न सुझाव दिएका थिए। सोही अनुसार उहाँलाई अस्पताल लगिएको हो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ। विराटनगर 7 का 46 वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको मोरङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। मोरङ प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाएको बताएको छ। विराटनगरका गिरीमाथि कैदीबन्दीको रकम दुरुपयोग, ठगी र आपराधिक विश्वासघात लगायतका आरोपमा अनुसन्धान गरिँदैछ। अख्तियारमा पर्ने उजुरीमध्ये आधाभन्दा बढी स्थानीय तहसँग सम्बन्धित हुने गरेको पाइएको छ। गएको आर्थिक वर्षमा आयोगमा 33,328 उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्षमा छिनोफानो हुन नसकेका 7,323 उजुरी समेत जोड्दा यो वर्ष आयोगमा 40,651 उजुरी थुप्रिएका थिए। आयोगका प्रवक्ता सुरेश नेउपानीका अनुसार आयोगमा गएको वर्षसम्म आएका उजुरीमध्ये 48.96% स्थानीय तह, 38% संघीय निकाय र 13.04% प्रदेश सरकारसँग सम्बन्धित उजुरी छन्। आयोगमा आएका 40,651 उजुरीमध्ये 32,799 अर्थात 80.68% उजुरीको छिनोफानो भएको पनि आयोगले जनाएको छ। मुगुको मुगुम कर्मारुङ 5 पुलो बजारमा पहिरोले घर पुर्दा एकजना बालकको मृत्यु भएको छ। बालकका बाबुआमा घाइते भएका छन्। आज बिहान 4 बजीतिर पहिरोले घर पुर्दा छायानाथ रारा 13 तेर्पाका 3 वर्षीय बालक रमेश बडुवालको मृत्यु भएको हो। बालकका बाबु जगन्नाथ र आमा सृजना घाइते भएको प्रहरीले जनाएको छ। बडुवाल परिवारले पुलोमा स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाएको थियो। बडुवाल परिवार सुत्रिएको बेला पहिरो झरेको हो। घाइते जगन्नाथ र सृजनाको पुलो स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। बडुवालको होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको र छेउछाउका 8 घर पनि पहिरोको उच्च जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। रासपा मुख्य सचेतक कविन्द्र बुर्लकाउटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेलमाथि कालोमसी छापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा विरोधको अधिकार भए पनि जनप्रतिनिधिमाथिको हिंसा स्वीकार्य नहुने चेतावनीसहित घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न पनि रासपाले सरकारसँग माग गरेको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिकामा संशोधन गरेको छ।
1: भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत एकिन गरी वालेट गर्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपाली नागरिकले विदेशबाटै अनलाइन मार्फत आवश्यक कागजातका आधारमा विद्युतीय वालेट खोल्न सक्ने व्यवस्था यथावत राखिएको छ। यस्ता प्रयोगकर्ताले नेपाल फर्किएको 6 महिनाभित्र राष्ट्रिय परिचय पत्रको विवरण सम्बन्धित संस्थामा अध्यावधि गर्नुपर्ने केन्द्रीय बैंकको भनाई छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन वा रुस इरान युद्धमा जोडिएमा परिणाम गम्भीर हुने चेतावनी दिनुभएको छ।

0: सन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बनडडेलो फैलिँदै गएपछि स्पेनसँग फ्रान्समा 2 लाख भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। मध्ये स्पेन सबभन्दा बढी डडेलोको चपेटामा परेको छ। म्याड्रिडमा 2 वटा डडेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डडेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। बोर्डेक्सको पश्चिममा डडेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागाभाग भएको छ। घर छाडिहाल्न भनिएकी स्थानीय जुलियन रोदो
1: The flames were behind the house, then they receded, and now I don't know. I just don't know. We're just waiting for news.
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आणविक हतियार थियो भने प्रयोग गरिसक्ने दावी गर्नु भएको छ, तर युद्ध रोक्न कूटनीतिक वार्ता जारी राखिएको उहाँको भनाइ छ। उहाँले व्हाइट हाउस संवाददाताहरूसँग सायंकालीन भोजको आयोजना पनि गर्नुभएको छ। केही महिना अघिको यस्तै भोजको बेला ट्रम्पमाथि जाय लाग्न खोजेका एकजनालाई गोली हानेर मारिएको थियो। गैराति उहाँले वासिङटन डिसीमा बोल्नु भएको छ।
2: So we've hit Iran very hard. And by the way, they are talking to us right now. They'd love to make a deal. I don't think they're ready to. I don't think it's time yet, but I'm willing to listen. But they cannot have a nuclear weapon. So this is all about we will not let them have a nuclear weapon.
0: इरानले मध्यपूर्वका अमेरिकी अखडामा आक्रमण गरिएको दावी गरिरहँदा ट्रम्पको भनाइ आएको हो। 24 पटक आमरण अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टर केसीलाई धनगढी 1 को कृष्ण मन्दिरबाट सेती अस्पताल लगिएको हो। आज बिहान सेती अस्पतालका डाक्टर गजेन्द्र धुवालले परीक्षण गर्दा केसीको रक्तचाप 110/90 र रगतमा सुगरको मात्रा 50 मात्रै पाइएपछि आइसियूमा भर्ना गर्न सुझाव दिनुभएको थियो। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि आमरण अनसन बस्नुभएको हो। हिजो शिक्षा मन्त्री सस्मित पोखरेलले फोनमा कुरा गर्दै डाक्टर केसीका माग पुरा गर्ने वचन दिनुभएको थियो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ। विराटनगर 7 का 46 वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र 8 खोलाको संयुक्त टोलीले आज घरबाट नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खोलेपछि नियन्त्रणमा लिइएको मोरङका डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। मोरङ प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाइएको बताएको छ। कार्कीले गिरीको आर्थिक हिसाब किताब मिलाउने व्यवस्थापन गर्ने र विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको पाइएको छ। कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ। प्रहरीले गिरीको प्रभावमा रहेर असुली मिटर ब्याज ठेक्कापट्टामा दबाव सिर्जना गर्ने धाव धम्की दिने र समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न केही व्यक्ति फरार छन् भनेको छ। गिरीसँग केही दलका नेता कार्यकर्ताको समेत लामो समयदेखि सम्पर्क देखिएको प्रहरीले जनाएको छ। मोरङ कारागारका कैदीबन्दीको राशन भत्ता र पारिश्रमिक सहित 13,60,000 लिएको आरोपमा गिरीलाई असार 13 गते विराटनगर 8 को घरैबाट पक्राउ गरिएको थियो। असार 22 गते जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाडे पनि लगत्तै सिआइबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेको थियो। हाल गिरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष कैद सजाय भोगेर 2079 चैत 5 गते रिहा भएका गिरीमाथि कारागारभित्रै आर्थिक शोषण गर्ने राशन तथा लत्ता कपडाको भत्ता हडप्ने र बाहिर समूह परिचालन गरेर मिटर ब्याजको कारोबार सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको थियो। सर्लाहीको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय करमैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई 8,21,000 घुससहित अख्तियारले पक्रेको छ। गएको साँझ बागमती नगरपालिका 12 डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रुपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखोलेको थप 71,000 पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ र मोटर जडानको काम सकिएपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेको र मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट 7,50,000 रुपियाँ लिएर प्रमुखको क्वार्टरमा पुर्याएको अख्तियारको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। रासपा मुख्य सचेतक कविन्द्र बोर्ला काउटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेलमाथि कालो मसी छ्यापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। घटनामा सम्बन्धमाथि कारवाहीको माग पनि गर्नुभएको छ। आभार मानेको छु।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: वन डढेलो फैलदै गएपछि स्पेन र फ्रान्समा 2 लाख भन्दा बढीलाई सुरक्षित ठाउँमा सारिएको छ। मध्य स्पेन सबैभन्दा बढी डढेलोको चपेटामा परेको छ। मेड्रिडमा 2 वटा डढेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। पश्चिममा डढेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागाभाग भएको छ। घर छाडिहाल्न भनिए कि स्थानीय जुलियन रोदो।
1: We were evacuated. I think it was around 2 a.m. The flames were behind the house. Then they receded and now I don't know. I just don't know. We're just waiting for news.
0: अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग आणविक हतियार थियो भने प्रयोग गरिसक्ने दावी गर्नुभएको छ। तर युद्ध रोक्न कूटनैतिक वार्ता जारी राखिएको पनि उहाँको भनाइ छ। उहाँले व्हाइट हाउस संवाददाताहरूसँग संयमकालीन भोजको आयोजना पनि गर्नुभएको छ। केही महिनाको यस्तै भोजका बेला ट्रम्पमाथि जाई लाग्न खोजेका एकजनालाई गोली हानेर मारिएको थियो। गैराति उहाँले वाशिङटन डिसीमा बोल्नु भएको थियो।
2: So we've hit Iran very hard. And by the way, they are talking to us right now. They'd love to make a deal. I don't think they're ready to. I don't think it's time yet, but I'm willing to listen. But they cannot have a nuclear weapon. So this is all about we will not let them have a nuclear weapon.
0: इरानले मध्य पूर्वका अमेरिकी अखडामा आक्रमण गरिएको दावी गरिरहँदा ट्रम्पको भनाई आएको हो। 24 औं पटक आमरण अनसन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टर केसीलाई धनगढ़ी 1 को कृष्ण मन्दिरबाट सेती अस्पताल लगिएको हो। आज बिहान सेती अस्पतालका डाक्टर गजेन्द्र दुवालले परीक्षण गर्दा केसीको रक्तचाप बढ़ेको र रगतमा सुगरको मात्रा मात्रै पाइएपछि आईसीयूमा भर्ना सुझाव दिनुभएको थियो। 5 बुधे माग राख्दै डाक्टर केसी अस्ति बिहिबारदेखि आमरण अनसन बस्नु भएको हो। हिजो शिक्षा मन्त्री सस्मित पोखरेल फोनमा कुरा गर्दै डाक्टर केसीका माग पूरा गर्ने वचन दिनुभएको थियो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मोरङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्राउ गरेको छ। विराटनगर 7 का 46 वर्षीय कार्कीलाई ओडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले आज घरैबाट नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिएको मोरङका डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नता बारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढ़ाएको बताएको छ। विराटनगरका गिरीमाथि कैदीबन्दीको रकम दुरूपयोग ठगी र आपराधिक विश्वासघात लगायतका आरोपमा अनुसन्धान हुँदैछ। सर्लाहीको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपाठकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई 8,21,000 सहित अख्तियारले पक्रेको छ। गएको साँझ बागमती नगरपालिका 12 डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा टकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको हो। खान तलासीका क्रममा स्रोत नखुलेको थप 71,000 पनि बरामद भएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ र मोटर जडानको काम सकेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस मागेको र मेकानिकल अधिकृत चौधरीले सेवाग्राहीबाट 7,50,000 रूपियाँ लिएर प्रमुखको क्वार्टरमा पुर्याएको अख्तियारको दावी छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका 62 उद्योग विरूद्ध मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मधेस प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51 महोत्तरीका 7 सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसाय विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: भारतको मोदी सरकार कक्रोश युवा आन्दोलन सामु झुकेको छ। युवा विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि आन्दोलनकारीको माग अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ। नीट प्रश्नपत्र बाहिरिएको घटनामा विद्यार्थीले शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए। भारतमा हुने राष्ट्रिय स्तरको प्रवेश परीक्षा नीटमा प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आक्रोशित थिए। भारतमा मेडिकल क्षेत्रमा लाग्न चाहने विद्यार्थीले नीट परीक्षा पास गर्नु अनिवार्य छ। नीट पेपर लिक मामिलामा विद्यार्थीले महिना दिन अघि दिल्ली केन्द्रित आन्दोलन थालेका थिए। यो आन्दोलन पटनामा समेत फैलिएको थियो। काभ्रे धुलिखेलको एउटा रिजोर्टमा एकजना युवा मृत फेला परेका छन्। हिमालय दृश्य रिसोर्टको पौडी पोखरीमा करेन्ट प्रवाह हुँदा काठमाडौँ चन्द्रागिरीका 29 वर्षीय डेनिस प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ। यो घटना हिजो भएको हो। रिजोर्टको लापरवाहीले घटना भएको मृतकका आफन्तको आरोप छ। पीड़ित र रिजोर्ट व्यवस्थापन बीच छलफल हुँदैछ। ब्रिटिश गोर्खाज नेपालमा रोयल गोर्खा राइफल्स आरजीआरको 32 जन्मोत्सव मनाइएको छ।
1: बहालवाला र पूर्व गोर्खा सैनिक परिवार बीजीएनमा भेला भएर आरजीआरको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा सहभागी गोर्खा सैनिकले आरजीआरको इतिहास, वीरता र विश्व शान्तिका लागि पुर्याएको योगदानको स्मरण गरेका छन्। बीजीएनका गोर्खा मेजर मेजर किरण पुन,
2: आज हाम्रो 32 आरजीआर बर्थडे धुमधाम साथ मनाइरहेका छौँ। आज हामीले हाम्रो कमान्डर बीजीएन साहबको उहाँको उपस्थितिमा हामीले अनि जति पनि भेटरन साहबहरू अनि गुरुजी भाइहरू अनि उहाँको फ्यामिलीहरूसँग चाहिँ बसेर हामीले चाहिँ आरजीआर बर्थडे ब्रिटिस गोर्खा नेपालको पारङ्गममा हामीले मनाइदिन्छ। र हामीले सबै सम्पूर्ण भिभिआइपी गेस्टहरूलाई लिएर हाम्रो कर्नल आरजीआर ब्रिगेडियर प्याक साहब अनि वान आरजीआरको कमान्डिङ अफिसर अनि टू आरजीआर कमान्डिङ अफिसर साहबहरूले चाहिँ आरजीआर बर्थडेको भिडियो मेसेज पठाउनुहुन्छ। अनि हाम्रो चाहिँ बिजिएन कमान्डर साहबले उहाँले चाहिँ आरजीआर बर्थडेको भाषण केक कटिङ फलोड बाई लन्च अनि हाम्रो भान्जा भान्जीहरूको एकदम मजबुर प्रस्तुति इन्टरटेनमेन्ट सेगमेन्ट।
1: पल्टनको जन्मोत्सव कार्यक्रमका लागि रेजिमेन्टका वरिष्ठ अधिकारीले शुभकामना सन्देश पठाएका छन्। आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ। आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन,
2: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो। हामी ब्रिटिस आर्मीमा सब भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम क्यानेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले चाहिँ म्यानेजमेन्ट गर्छौँ अनि हामी डिप्लो रेडिली डिप्लोएबल एनिवेयर।
1: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो। आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव, सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्। सन् 1994 जुलाई 1 स्थापना भएको रोयल गोर्खा राइफल्सले बेलायती सेनामा गोर्खा सैनिकको परम्परालाई निरन्तरता दिँदै आएको छ।
0: गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्। पहिरोका कारण अवरूद्ध बनेको काली गण्डकी करिडोरको बागलुङ खण्डमा 8 दिनपछि यातायात सेवा सञ्चालन भएको छ। बागलुङको जैमिनी 8 छिस्तीको चौरीखोला पुल नजिकै सड़कमाथिबाट खसेको पहिरोका कारण यही साउन 1 गतेदेखि करिडोर अवरूद्ध भएको थियो। 2 लोडर र 1 एक्सकाभेटर प्रयोग गरी पहिरो पन्छाएपछि शुक्रबारदेखि सड़क एकतर्फी सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले रौतहट 4 निर्वाचित सांसद गणेश पौडेलमाथिको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। रासोपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति जारी गर्दै अस्ति राति सांसद पौडेल कालोमसी छ्यापेर दुर्व्यवहार भएको भन्दै आपत्ति जनाउनु भएको हो। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा विरोधको अधिकार भए पनि जनप्रतिनिधिमाथिको हिंसा स्वीकार्य नहुने चेतावनी छ। घटनामा संलग्नमाथि कार्यवाहीको माग गरिएको छ।

0: स्वास्थ्य मन्त्री निशा मेहताले सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीको उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग टेलिफोन सम्वाद गर्दै डाक्टर केसीको उपचारमा कुनै कमी नहुन निर्देशन दिनुभएको हो। डाक्टर केसी पाँच बुधे माग राख्दै बिहिबारदेखि सत्याग्रहमा बस्नु भएको छ। मन्त्रालयका प्रमुख सल्लाहकार डाक्टर मनोहर प्रधानले अस्पताल प्रशासनसँग समन्वय गरी डाक्टर केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापन बारे जानकारी लिनुभएको छ। डाक्टर केसीलाई धनगढ़ी एकको कृष्ण मन्दिर धर्मशालाबाट सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। यसैबीच डाक्टर केसीले अघि सारेका मागका विषयमा छलफलका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढ़ी जाने तयारी भएको मन्त्रालयले जनाएको छ। अख्तियारमा पर्ने उजुरी मध्ये आधा भन्दा बढी स्थानीय तहसँग सम्बन्धित हुने गरेको पाइएको छ। गएको आर्थिक वर्षमा आयोगमा 33,328 उजुरी परेका थिए। अघिल्लो वर्ष छिनोफानो हुन नसकेका 7,323 उजुरी समेत जोड्दा गएको आर्थिक वर्षमा आयोगमा 40,651 उजुरी थुप्रिएका थिए। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार आयोगमा गएको वर्षसम्म आएका उजुरी मध्ये 48.96% स्थानीय तह, 38% संघीय निकाय र 13.04% प्रदेश सरकारसँग सम्बन्धित उजुरी छन्। आयोगमा आएका 40,651 उजुरी मध्ये 32,799 अर्थात 80.68% उजुरीको छिनोफानो भएको आयोगले जनाएको छ। अब बाँकी 7,800 उजुरी भने यो आर्थिक वर्षका लागि सरेको छ। यो अवधिमा विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी 4 सहित 175 भ्रष्टाचारका मुद्दा दायर गरिएको छ। ती मुद्दाका प्रतिवादी विरूद्ध 25,31 करोड़ भन्दा बढ़ीको बिगो दावी गरिएको आयोगले जनाएको छ। विशेष अदालतमा हालेका मुद्दा मध्ये आधा जति मात्रै अख्तियारले जितेको छ। गएको आर्थिक वर्षमा अख्तियारले हालेका मुद्दा मध्ये विशेष अदालतबाट 156 फैसला हुँदा 81 मात्रै कसुर ठहर भएको हो। विशेष अदालतबाट पूर्ण पाठ आएका फैसला मध्ये 104 मुद्दामा चित्त नबुझेपछि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्यप्रदेशका 62 उद्योग विरूद्ध मुद्दा दर्ता भएको छ।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्यप्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसाय विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइएपछि कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। आर्थिक वर्ष 2082-83 मध्यप्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1,228, सरकारी निकायबाट प्राप्त 20,459 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ।
0: मुगुको मुगुम कारमारोङ 5 पुलु बजारमा पहिरोले घर पुर्दा एकजना बालकको मृत्यु भएको छ। बालकका आमा बाबु घाइते भएका छन्। आज बिहान 4 पहिरोले घर पुर्दा छायानाथ रारा 13 तिर्पका 3 रमेश बडुवालको मृत्यु भएको हो। बालकका बाबु जगन्नाथ र आमा सृजना घाइते भएको प्रहरीले जनाएको छ। बडुवाल परिवारले पुलुमा स्थानीय पेमा लामाको घर भाडामा लिएर होटल चलाएको थियो। बडुवाल परिवार सुतिरहेका बेला पहिरो झरेको हो। घाइते जगन्नाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरीले दुवैजनाको अवस्था सामान्य छ भनेको छ। बडुवालको होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको र छेउछाउका 8 घर पनि पहिरोको उच्च जोखिममा परेपछि परिवारका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 विदेशी महिलालाई देश निकाला गरिएको छ। रिपोर्ट हुनेहरू युगाण्डा, भियतनाम, थाइल्याण्ड, ब्याङ्कक, बंगलादेश, केन्या र इण्डोनेसियाका महिला रहेको प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: BFBS Gorkha Radio
1: सैन्य समुदायमा
2: बिलाइन भरि
1: on air
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: play BFBS
2: यो BFBS Gorkha Radio हो
1: Gorkha

कर्णालीका मुख्यमन्त्री यामलाल खडेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै खडेलले राजीनामा घोषणा गर्नुभएको हो। गएको असार 32 गते कांग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री खडेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक बोलाइएको थियो। गएको असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेसका 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। आर्थिक मामिला मन्त्री राजीव विक्रम शाह, जलस्रोत मन्त्री विजय बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र उद्योग पर्यटन तथा वन वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिनुभएको थियो। 2080 साल चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कांग्रेसका 4 मन्त्रीले राजीनामा दिएको भोलिपल्ट नै कांग्रेसले नेकपासँग सत्ता सहकार्य अगाडि बढाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनमा अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढ़ी बुक्नु भएको छ। मन्त्री पोखरेलले आज मन्त्रालयका सचिव चुनामणि पौडेललाई संवादका लागि धनगढ़ी पठाउनु भएको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ। सरकारले वार्ता मार्फत निकास खोज्ने प्रयासलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर केसीको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेजमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डाक्टर केसी धनगढ़ीमा अनसन बस्नु भएको हो। डाक्टर केसीका सहयोगी डाक्टर अमृत जैसी र शिक्षा मन्त्री सस्मित पोखरेल बीच गएको साँझ कुराकानी भएको जैसीले जानकारी दिनुभएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सत्याग्रहमा बसेका डाक्टर केसीको उपचार व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग टेलिफोन संवाद गर्दै उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो। डाक्टर केसी 5 बुधे माग राख्दै बिहिबारदेखि सत्याग्रहमा बस्नु भएको हो। वीरगंजको नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा आज मृत्यु भएको हो। घटनापछि उपचारमा लापरवाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन्। अक्सिजन लिइरहेका बिरामीलाई उपचारका लागि लैजाँदा अक्सिजन छुटाएर लापरवाही गरी लगेका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ। घटनापछि स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चित्त रञ्जन शाह, पीड़ित परिवार लगायत सम्मिलित वार्तामा छानबिन समिति गठन गर्ने सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतको नेतृत्वमा गठन भएको समितिमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चित्त रञ्जन शाह, जिल्ला प्रहरी कार्यालय पर्साबाट समेत सदस्य छन्। समितिले 7 दिनभित्र प्रतिवेदन तयार पार्ने र प्रतिवेदनको आधारमा कार्यवाही अघि बढ़ने सहमति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभएको छ। यस्तै इमर्जेन्सीमा कार्यरत चिकित्सक स्वास्थ्य कर्मीलाई तत्काल काममा रोक लगाउने, अस्पतालको सेवा राम्रो बनाउन आवश्यक काम गर्ने लगायत सहमति पनि भएको छ। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए पनि कक्रोच जनता पार्टीले प्रदर्शन जारी राख्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि जन्तर मन्तरमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै सीजेपीका संस्थापक अभिजित दिप्केले प्रदर्शन जारी राख्ने बताउनु भएको हो। सीजेपीले 3 माग राखेर प्रदर्शन गरेको थियो। त्योमध्ये शिक्षा मन्त्रीको राजीनामा पहिलो माग थियो। बाँकी 2 माग पूरा नभएको र माग पूरा नहुन्जेल प्रदर्शन जारी रहने दिप्केको भनाई छ। सीजेपीले शिक्षा मन्त्रीको राजीनामासँगै प्रश्नपत्र लीक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही 1-1 करोड़ दिनुपर्ने माग राखेको छ। यस्तै प्रदर्शनकै क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरू, आन्दोलनकारी विरूद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ। भारतीय संचार माध्यमहरूका अनुसार सीजेपी प्रवक्ता आशुतोष राकाले सबै माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनु भएको छ। राकाले भोलि साँझ 6 बजे देशभर क्याण्डल मार्च निकालिने घोषणा पनि गर्नुभएको छ। वन डढेलो फैलाउँदै गएपछि स्पेन र फ्रान्समा 2 लाख भन्दा बढ़ीलाई सुरक्षित ठाउँमा सारिएको छ। मध्य स्पेन सबभन्दा बढ़ी डढेलोको चपेटोमा परेको छ। मेड्रिडमा 2 डढेलो जोड़िएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। फोरेस्टको पश्चिममा डढेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागाभाग भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: change. In France, people have been evacuated from homes in the suburbs of Bordeaux. Regional official Sophie Brocas says
1: Party bich pradesh sarkar ma sahakari garne sahamati bhayeko cha. Emale adhyaksha KP Sharma Oli ra Nekapa ka samyojak Prasanna le sahakari garne sahamati garnu bhayeko ho. Sahamati anusar Kosi Bagmati ra Lumbini pradesh sarkar ko netritwa Emale le ra Karnali ra Sudurpashchim pradesh ko netritwa Nekapa le garne cha. Madhyesh ra Gandaki ma bhane sarkar gathan ka sandarbha ma pradesh sabha ma pratinidhitwa garne anya rajnitik dal haru sanga samet paramarsh garne sahamati bhayeko cha. Sahamati ma Oli ra Prasanna le hastaksha गण्डकी र मधेस सरकारको सरकार गठन बारे टुङ्गो लागेको छैन. यी दुई प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनैतिक दलसँग थप छलफल गरी नेतृत्व र सहभागिताको ढाँचा तय गर्ने सहमति भएको छ. ब्रिटिस गोर्खाज नेपालमा रोयल गोर्खा राइफल्स आरजीआरको 32 जन्मोत्सव मनाइएको छ.
2: बहालवाला र पूर्व गोर्खा सैनिक परिवार बीजीएनमा भेला भएर आरजीआरको जन्मोत्सव मनाएका हुन्. कार्यक्रममा सहभागी गोर्खा सैनिकले आरजीआरको इतिहास, वीरता र विश्व शान्तिका लागि पुर्याएको योगदानको स्मरण गरेका छन्. बीजीएनका गोर्खा मेजर मेजर किरण पुन
3: आज हाम्रो 32 आरजीआर बर्थडे धुमधाम साथ मनाइरहेका छौँ. आज हामीले हाम्रो कमान्डर बीजीएन साहबको उहाँको उपस्थितिमा हामीले अनि जति पनि भेटरन साहबहरू अनि गुरुजी भाइहरू अनि उहाँको फ्यामिलीहरूसँग चाहिँ बसेर हामीले चाहिँ आरजीआर बर्थडे ब्रिटिस गोर्खा नेपालको पारङ्गममा हामीले मनाइदिन्छ. हामीले सबै सम्पूर्ण भिभिआइपी गेस्टहरूलाई लिएर हाम्रो कर्नल आरजीआर ब्रिगेडियर प्याक साहब अनि वान आरजीआरको कमान्डिङ अफिसर अनि टु आरजीआरको कमान्डिङ अफिसर साहबहरूले चाहिँ आरजीआर बर्थडेको भिडियो मेसेज पठाउनुहुन्छ. अनि हाम्रो चाहिँ बिजेन कमान्डर साहबले उहाँले चाहिँ आरजीआर बर्थडेको भाषण केक कटिङ फलोड बाई लन्च अनि हाम्रो भान्जा भान्जीहरूको एकदम मजबुत प्रस्तुति इन्टरटेनमेन्ट सेगमेन्ट.
2: पल्टनको जन्मोत्सव कार्यक्रमका लागि रेजिमेन्टका वरिष्ठ अधिकारीले शुभकामना सन्देश पठाएका छन्. आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ. आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन
3: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो. हामी ब्रिटिस आर्मीमा सर्भ भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम काइनेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले त्यहाँ म्यानेजमेन्ट गर्छौँ. अनि हामी रेडिली डिप्लोएबल एनिवेयर अक्रस द होल.
2: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो. आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव, सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्. सन् 1994 जुलाई 1 स्थापना भएको रोयल गोर्खा राइफल्सले बेलायती सेनामा गोर्खा सैनिकको परम्परालाई निरन्तरता दिँदै आएको छ.
1: बुधैयरले आज एटीआर 72600 विमान भित्र आएको छ. फ्रान्सको तुलुसबाट बुधैयरले कल साइन 9NAOS विमान ल्याएको हो. यो विमान आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उडान गर्ने कम्पनीले जनाएको छ. यो एटीआर विमानमा उडान प्रणाली, पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली रहेको जनाइएको छ. यो सिरिजका विमानले कम इन्धन खपत गर्ने हुँदा वातावरण मैत्री मानिन्छन्. बुधैयारले आयात गरेको एटीआर 72600 सिरिजको विमानमा आरएनपी एआर एप्रोच प्रणाली जडान गरिएको छ. यो प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ. नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपी एआरमा आधारित उडान प्रक्रिया कार्यान्वयनका लागि अध्ययन गरिरहेको जनाएको छ. नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 विदेशी महिलालाई देश निकाला गरिएको छ. डिपोर्ट हुनेहरू युगाण्डा, भियतनाम, थाइल्याण्ड, ब्याङ्कक, बंगलादेश, केन्या र इण्डोनेसियाका महिला रहेको प्रहरीले जनाएको छ. जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले काठमाडौँका ठमेल, दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा कानून विपरीतका काम गर्दै आएका 57 विदेशी महिलालाई विशेष अपरेशन गरी पक्राउ गरिएकामा 47 अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभएको छ. आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही र अरू प्रदेशका एक दुई ठाउँमा मध्यम खालको वर्षा भएको छ. अरू केही ठाउँमा सामान्य पानी परे पनि ठूलो पानी भने परेन. बेलुकी पख चितवन, दैलेख लगायतका जिल्लामा पनि पानी परेको छ. अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: नेकपा र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डले सहकार्य गर्ने सहमति गर्नुभएको हो। सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछ। मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ। सहमतिमा ओली र प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। गण्डकी र मधेस प्रदेशको सरकार गठनबारे भने टुङ्गो लागिसकेको छैन। आफू विरूद्ध अविश्वासको प्रस्ताव पेश भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल खडेलले राजीनामा दिनुभएको छ। आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै खडेलले राजीनामा घोषणा गर्नुभएको हो। गएको असार 32 गते कांग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री खडेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक डाकिएको थियो। गएको असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कांग्रेस का 4 मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। खडेल 2080 चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कांग्रेसका 4 मन्त्रीले राजीनामा दिएको भोलिपल्ट नै कांग्रेसले नेकपासँग सत्ता सहकार्य अगाडि बढाएको हो। अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढ़ी पुग्नु भएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयका सचिव चुडामणी पौडेललाई संवादका लागि धनगढ़ी पठाउनु भएको हो। प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ। सरकारले वार्ता मार्फत निकास खोज्ने प्रयासलाई तीव्र पारेको जनाएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर केसीको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष र गेटा मेडिकल कलेजमा गरिएका नियुक्तिको खारेजी लगायत माग राख्दै डाक्टर केसी धनगढ़ीमा अनसन बस्नु भएको हो। सर्वोच्च अदालतका 3 वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाअभियोग सामना गर्न धम्की दिइएको खबरपछि न्याय क्षेत्र तरंगित भएको छ। इन्टरनेशनल कमिशन अफ जुरिस्ट्स ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाअभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायीले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने,
1: यो खबर कतिको बिझाउने खालको हो?
2: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास हो, विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छन् त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
1: तर सरकारको कानुन मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ। यो विषयमा अब सरकार र ती 3 न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
2: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने 3-4 वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि 4-5 नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उनले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उनले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
1: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन, हामीलाई दबाब आएको हो भनेर
2: यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन, उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रष्टीकरण दिनुपर्छ।
1: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
2: सरकार र न्यायालय भने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने हो, होइन सरकारको छाया न्यायालयमा पर्नु हुँदैन। त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी स्वतन्त्र न्यायपालिका भनेर बनाए हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई महाअभियोग लाउँछु भन्दै थ्रेट गर्नु त यो त निरङ्कुशता हो नि त।
1: अब त्यस्तो हो भने यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको अभिगत चाहिँ के हुन्छ?
2: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन्, होइन वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
0: अब खबर फटाफट।
1: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषाधाम 5900 बिगाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थनगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिछा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौँडामा होटल सञ्चालक र 3 भारतीय पक्राउ, टेलिग्राम व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौँडा 10 वास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासतमा।
0: भारतको मोदी सरकार कक्रोच युवा आन्दोलन सामु झुकेको छ। युवा विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि आन्दोलनकारीको माग अनुसार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको बीबीसीले जनाएको छ। प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै वर्तमान परिस्थितिको फाइदा देश विरोधी शक्तिहरूले नउठाउन् र देशको एकता कायम रहोस् भन्ने उद्देश्यले आफूले राजीनामा दिएको बताउनु भएको छ। साथै भारतका विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र बच्चाहरूले करियरमा ध्यान दिउन् भन्ने आफ्नो उद्देश्य रहेको पनि उहाँको भनाइ छ। नीट प्रश्नपत्र बाहिरिएको घटनामा विद्यार्थीले शिक्षा मन्त्री प्रधानको राजीनामा माग्दै आन्दोलन चर्काएका थिए। भारतमा हुने राष्ट्रिय स्तरको प्रवेश परीक्षा नीटमा प्रश्नपत्र बाहिरिएपछि विद्यार्थी आक्रोशित थिए। भारतमा मेडिकल क्षेत्रमा लाग्न चाहने विद्यार्थीले नीट परीक्षा पास गर्नु अनिवार्य छ। नीट पेपर लिक मामिलामा विद्यार्थीले महिना दिन अघि दिल्ली केन्द्रित आन्दोलन थालेका थिए। यो आन्दोलन पटनामा समेत फैलिएको थियो। यसैबीच अभियन्ता सोनम वाङचुकले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको स्वागत गर्दै यसलाई लोकतन्त्रको जितको संज्ञा दिनुभएको छ। वाङचुकले कक्रोच जनता पार्टी सीजेपी, जेएनजी र देशभरका नागरिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। यसैबीच भारत सरकारले कक्रोच जनता पार्टी सीजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्कन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष राकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिनुभएको हो। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीलाई घर फर्कन आग्रह गर्नुभएको हो। वन डढेलो फैलाउँदै गएपछि स्पेन र फ्रान्समा 2.5 लाख भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ। मध्य स्पेन सबभन्दा बढी डढेलोको चपेटामा परेको छ। म्याड्रिडमा 2 डढेलो जोडिएपछि आपतकाल घोषणा गरिएको छ। फ्रान्सका प्रधानमन्त्रीले डढेलो नियन्त्रणका लागि दक्षिण पश्चिम क्षेत्रमा 1,000 सैनिक परिचालन गरिने बताउनु भएको छ। परेक्सको पश्चिममा डढेलोका कारण फ्रेन्च एटलान्टिक तटका हजारौंको भागा भाग भएको छ। घर छाडिहाल्न भनिएकी स्थानीय जुलियन ट्रोदो:
3: We were evacuated. I think it was around 2 a.m. The flames were behind the house. Then they receded and now I don't know. I just don't know. We're just waiting for news.
0: र अस्ट्रेलियाको ब्रिस्बेनमा आयोजित काबुल्सर ओपन इन्टरनेसनल टेक्वान्डो प्रतियोगितामा तीन नेपाली टेक्वान्डो खेलाडीले तीन स्वर्ण पदक जितेका छन्। अहिलेसम्मका खबरहरू नमस्कार।
4: BFBS, गोर्खा रेडियो हो।

0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासोपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको समय लामो समयसम्म नटेक्ने दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेल,
1: आज बालेन्द्र सरकार पपुलिजम, एनआरकिजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयको चुनौती हो भन्ने म ठान्दिन। किन कुनै पनि शक्ति जति छिटो उदय हुन्छ त्यसको पतन त्यति नै छिटो हुने सम्भावना रहन्छ, यो विज्ञानको कुरा। उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन् उनीहरूको पतन त्यसै गरी हुन्छ, यसमा ढुक्क हुँदा हुन्छ। तर सवाल के हो त भने उनीहरूको पतन पछाडिको भविष्य के हुने, त्यो भविष्य हामीले चाहे जस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ, यो प्रश्न मुख्य प्रश्न हो भन्ने मलाई लाग्दछ।
0: तर रासोपाको पतनपछि जनमत आफूतिर आउने कुरामा विश्वस्त हुन सक्ने आधार भने नभएको उहाँको भनाइ छ। पोखरेलले युवा पुस्ताको पार्टीप्रति आकर्षण नभएको स्वीकार गर्दै हरेक कार्यक्रममा पाका अनुहार नै ज्यादा देखिने गरेको बताउनुभयो। आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको आरोपमा मुरुङ प्रहरीले विराटनगरका मुकेश कार्कीलाई पक्रेको छ। विराटनगर साथका 46 वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र हाटखोलाको संयुक्त टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो। कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। कार्की लामो समयदेखि गिरीसँग सम्बन्धमा रहेको खुलेपछि नियन्त्रणमा लिइएको मोरङका डीएसपी मखेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ। मोरङ प्रहरीले कार्कीमाथि गिरीसँगको सम्बन्ध, आर्थिक गतिविधि र सम्भावित आपराधिक संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले गिरीसँग जोडिएका अरू व्यक्तिमाथि पनि निगरानी बढाइएको बताएको छ। विराटनगरका गिरीमाथि कैदीबन्दीको रकम दुरूपयोग, ठगी र आपराधिक विश्वासघात लगायतका आरोपमा अनुसन्धान हुँदैछ। कार्कीले गिरीको आर्थिक हिसाब किताब मिलाउने, व्यवस्थापन गर्ने र विभिन्न गतिविधिमा सहयोग गर्ने भूमिका निर्वाह गर्दै आएको पाइएको छ। कार्कीले विराटनगरमा सुधार केन्द्र सञ्चालन गर्दै आएको पनि प्रहरीले जनाएको छ। प्रहरीले गिरीको प्रभावमा रहेर असुली, मिटर ब्याज, ठेक्का पट्टामा दबाव सिर्जना गर्ने, धाक धम्की दिने तथा समाजमा आतंक फैलाउने गतिविधिमा संलग्न केही व्यक्ति फरार छन् भनेको छ। गिरीसँग केही दलका नेता कार्यकर्ताको समेत लामो समयदेखि सम्पर्क देखिएको प्रहरीले जनाएको छ। मोरङ कारागारका कैदी बन्दीको राशन भत्ता र पारिश्रमिक सहित 13,60,000 लिएको आरोपमा गिरीलाई असार 13 गते विराटनगर 8 को घरबाट पक्राउ गरिएको थियो। असार 22 गते जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाडे पनि लगत्तै सीआईबीले ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ गरेको थियो। हाल गिरीमाथि सीआईबीले अनुसन्धान गरिरहेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष कैद सजाय भोगेर 2079 चैत 5 गते रिहा भएका गिरीमाथि कारागारभित्रै आर्थिक शोषण गर्ने, राशन तथा लत्ता कपड़ाको भत्ता हडप्ने र बाहिर समूह परिचालन गरेर मिटर ब्याजको कारोबार सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको थियो। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योग विरूद्ध मुद्दा दर्ता भएको छ।
2: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखेपछि मध्य प्रदेशका 62 उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम मुद्दा दर्ता गरेको हो। कार्यालय प्रमुख विमल कुमार दाहालका अनुसार 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरिएको छ। उहाँका अनुसार सप्तरी र सिराहाका 3 तथा धनुषाका 2 गरी थप 5 उद्योगी व्यवसाय विरूद्ध पनि खाद्य स्वच्छता कायम नगरेको तथा खाद्य पदार्थमा मिसावट गरेको आरोपमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ़ाइएको छ। नमूना परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट गरिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरिएको तथा गुणस्तर मापदण्ड उल्लंघन भएको पाइ पछि कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको हो। आर्थिक वर्ष 2082-83 मध्य प्रदेशबाट कानून बमोजिम 578, उत्पादकको आग्रहमा 1228, सरकारी निकायबाट प्राप्त 20,4,559 खाद्य नमूना संकलन गरिएको थियो। तीमध्ये 35 नमूनामा प्रतिकूल नतिजा देखेको र 10 नमूनामा कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ।
0: वीरगंजको नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। वीरगंज 25 का 45 वर्षीय राजकुमार पटेलको उपचारका क्रममा आज मृत्यु भएको हो। घटनापछि उपचारमा लापरवाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन्।
3: नमस्कार।

0: रोल्पाको सुनसहरी एक सेरमको दवाङ लेकमा हिजो दिउँसो पहिरो जाँदा बेपत्ता भएका दुई महिला मृत भेटिएका छन्। गाई बाख्रा चराउन गएकी स्थानीय 35 वर्षीय अमिरा घरती मगर र 38 वर्षीय असौजी घरती मगर मृत भेटिनु भएको सुनसहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले जानकारी दिनुभएको छ। पुनका अनुसार पहिरोमा परि 62 वर्षीय कुले घरती मगर गम्भीर घाइते हुनु भएको छ। उहाँलाई उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा लगिएको छ। पहिरोमा केही पशु चौपाया पनि मरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो गाई बाख्रा चराइरहेका बेला माथिबाट 81 पहिरो खसेको थियो। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा सङ्खुवासभा र भोजपुरमा 3 जना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्भारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम इन्हान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्भार, रंगरोगन, शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्री बहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवासभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्भार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्यूसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यु इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 जिआरको छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याएर फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि एक्सटेन्जियर र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ X7GR र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवासभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ र उहाँको पनि 2016 सालमै बनेको घर थियो र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्डओभर गऱ्यौँ र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 वटा पहिले बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अर्घाखाँची जिल्लामा छनौटमा परेका 26 जना बाँदर हेरालु डिभिजन वन कार्यालयबाट नियुक्ति पाएर गाउँ हिँडेका छन्। हेरालुले जिल्लाको 6 स्थानीय तहका बाँदर प्रभावित क्षेत्रका 26 ठाउँमा पुगेर भोलिदेखि मकै नोक्सान गर्न बारीमा आउने बाँदरलाई धपाउनेछन्। अर्घाखाँचीमा पछिल्लो समय बढ्दो बाँदर आतंकका कारण किसानले भुग्दै आएको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर हेरालु नियुक्त गरेको हो। कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार उनीहरूलाई मकै बाली संरक्षणका लागि 2 महिनाका लागि नियुक्त गरिएको हो। उनीहरूले मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। आज काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका केही र अरू प्रदेशका 1-2 स्थानमा मध्यम खालको वर्षा भएको छ। अरू केही ठाउँमा पानी नै परे पनि ठूलो पानी भने परेन। बेलुकी पख चितवन, दैलेख लगायतका जिल्लामा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतका तीनजना वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोग सामना गर्न धम्की दिएको खबरपछि न्याय क्षेत्र तरंगित बनेको छ। इन्टरनेशनल कमिशन अफ जुरिस्ट ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल नेउपाने,
1: यो खबर कतिको बिझाउने खालको हो?
2: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास जो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छ त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
1: तर सरकारको कानुन मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती तीनजना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
2: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह सरकारप्रति के छ भने तीनजना चारजना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि चौथो पाँचौ नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो, केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उसले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उनले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
1: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
2: अनि यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन। उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रष्टीकरण दिनुपर्छ।
1: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
2: सरकार र न्यायालय भन्ने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने होइन। सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी, स्वतन्त्र न्यायपालिका भनेर बनाए हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई महाभियोग लाउँछु भन्दै थ्रेट गर्नु त यो त निरङ्कुशता हो नि त।
1: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको अभिगत चाहिँ के हुन्छ?
2: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन् होइन, वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
0: भारत सरकारले कक्रोच जनता पार्टी सीजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष नाकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गर्नुभएको हो। सरकारले राजधानी दिल्ली मात्र नभएर देशभर आन्दोलनका क्रममा दर्ता सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ। साथै भविष्यमा सीजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै पनि कार्यवाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको दासले जनाउनु भएको छ। गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
3: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
0: अर्घाखाँची जिल्लामा छनौटमा परेका 26 जना बाँदर खेलाडी डिभिजन वन कार्यालयबाट अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा 3 जना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार, रङ रोगन, शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सदानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यू इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्रीबहादुर राई, उहाँ 10 जिआरको छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याए र फुल्ली रिफर्बिस गरेर व्हीलचेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 जिआर, र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अपटिस्टान नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रि प्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हीलचेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदमै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 जिआर, र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लगाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 वटा पहिले बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
2: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 वटा शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषाधाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसानो लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थनगर 13 का राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिसा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौँडामा होटल सञ्चालक र 3 भारतीय पक्राउ, टेलिग्राम, व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौँडा 10 को वास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासतमा।
3: अन्यथा खबर।

0: सर्वोच्च अदालतका तीनजना वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोग सामना गर्न धम्की दिएको खबरपछि न्याय क्षेत्र तरंगित बनेको छ। इन्टरनेशनल कमिशन अफ जुरिस्ट ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेसनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायीले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने,
1: यो खबर कतिको बिझाउने खालको हो?
2: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफास जो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छ त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
1: तर सरकारको कानून मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती तीनजना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
2: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने तिनजना चारजना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि चौथो पाँचौँ नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उनले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उनले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
1: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
2: अनि यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन, उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रस्तुतीकरण दिनुपर्छ।
1: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
2: सरकार र न्यायालय भन्ने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने होइन। सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी, स्वतन्त्र न्यायपालिका भनेर बनाया हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई महाभियोग लाउँछु भन्दै थ्रेट गर्नु त यो त निरङ्कुशता हो नि त।
1: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको अभिगत चाहिँ के हुन्छ?
2: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन् होइन, वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
0: भारत सरकारले कक्रोच जनता पार्टी सीजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष नाकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गर्नुभएको हो। सरकारले राजधानी दिल्ली मात्र नभएर देशभर आन्दोलनका क्रममा दर्ता का सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ। साथै भविष्यमा सीजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै पनि कार्यवाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको दासले जनाउनु भएको छ। गएको वर्षमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
3: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
0: खाँची जिल्लामा छनौटमा परेका 26 जना मात्र हिराल डिभिजन कार्यालयबाट नियुक्ति पाएर गाउँ फिरेका छन्। आजका खबर यति नै। नमस्कार।

0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा तीनजना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार रङरोगन शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सदानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यु इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 GR को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यु होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याए फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 GR, र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यु होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदम नै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 GR, र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिले बनेको इक्यु होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यु होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
2: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषा धाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थ नगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिछा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौँडामा होटल सञ्चालक र 3 भारतीय पक्राउ, टेलिग्राम, व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौँडा 10 को बास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार, हर्षजित सरकार र अमनराज प्रहरी हिरासत।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सर्वोच्च अदालतका तीनजना वरिष्ठतम न्यायाधीशलाई राजीनामा दिन वा महाभियोग सामना गर्न धम्की दिएको खबरपछि न्याय क्षेत्र तरंगित बनेको छ। इन्टरनेशनल कमिशन अफ जुरिस्ट, ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले संयुक्त रूपमा सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुयाललाई राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिएको बताएपछि कानून व्यवसायले आपत्ति जनाएका हुन्। वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने,
1: यो खबर कतिको बिझाउने खालको हो?
2: एकदमै यो नराम्रो कुरा हो, किनभने सरकार मेजोरिटीमा छ भन्दैमा अदालतलाई आफ्नो नियन्त्रणमा राख्ने यो षड्यन्त्र हो होइन। यो षड्यन्त्रको पर्दाफाश जो विभिन्न संस्थाहरूले गरेका छन् त्यो सही छ, र इन्डिपेन्डेन्ट जुडिसियरी जो नेपालको संविधानले कल्पना गरेका छन् त्यसमा सरकारले, संसदले अथवा दल कसैले पनि हस्तक्षेप गर्न मिल्दैन, त्यो सरासर 101% गलत काम हो।
1: तर सरकारको कानून मन्त्रीको कुरा सुन्दाखेरि त हामीलाई केही पनि थाहा छैन भनेर उहाँले भन्नुभएको छ यो विषयमा। अब सरकार र ती तीनजना न्यायाधीशले खुलाउन चाहिँ पर्छ कि पर्दैन?
2: होइन, त्यो त नभनिकन सरकारले दबाब नदिइकन, अब त्यस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाले त्यसै त भनेनन्, र किनभने एउटा एउटा एउटा सन्देह हो सरकारप्रति के छ भने, तिनजना चारजना वरिष्ठतम न्यायाधीश हुँदा हुँदै तपाईँले सरकारले आफ्नो पक्षमा वकालत गराउनको लागि, आफ्नो पक्षमा फैसला गराउनको लागि चौथो पाँचौँ नम्बरको न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउनुको मतलब नै त्यहाँ केही अप्ठ्यारो केही नराम्रो नियत देखिन्छ सरकारको। त्यसैले यो त स्वाभाविक हो, यो प्रमाणित त न्यायाधीशहरूले गर्ने होइन नि, यो प्रमाणित त सरकारले आफूले गर्नुपर्छ। सरकारलाई आरोप लागिसकेपछि उसले चाहिँ आफ्नो आरोप अस्वीकार गर्ने अथवा हो भन्ने के हो उसले प्रमाणित गर्ने हो, न्यायाधीशहरूले होइन।
1: न्यायाधीशहरू चाहिँ बोल्न पर्दैन हामीलाई दबाब आएको हो भनेर?
2: होइन, यो विषयमा उनीहरूले भनेरै त ती संस्थाहरूले भने होला नि त, उनीहरूले दुखेसो पोखे होला नि त, नत्र भने त यहाँ सेक्युरिटीको कुरो होला, न्यायाधीशहरूले भोलि काम गर्न नसक्लान् होइन, उनीहरूलाई जबरजस्ती सार्वजनिक विवादमा घिसारेर उनीहरूले काम गर्न नसक्ने वातावरण तयार गर्नु पनि त हुँदैन नि। त्यसैले यो कुरो सरकारको, यो बल सरकारको कोर्टमा छ, सरकारले प्रष्टीकरण दिनुपर्छ।
1: अनि त्यस्तो हो भनेदेखि त न्यायाधीशहरूले यदि भनेका हुन् अन्तर्राष्ट्रिय संस्थाहरूमा भनेदेखि उनीहरूले कसरी काम गर्न सक्छन्, अथवा सरकारलाई नङ्ग्याएर पाउँछ चाहिँ के न्यायालयले?
2: सरकार र न्यायालय भन्ने त फरक कुरा हो नि त। सरकारसँग शक्ति हुन्छ, पोलिटिकल पावर हुन्छ, सत्ता हुन्छ, कहिले कहिले सत्ताको बलमा मान्छेहरू अन्ध हुन्छन् र त्यसलाई इन्डिपेन्डेन्ट जुडिसियरले करेक्सन गर्ने होइन। सरकारको छाया न्यायालयमा पर्नु हुँदैन, त्यसको निम्ति इन्डिपेन्डेन्ट जुडिसियरी, स्वतन्त्र न्यायपालिका भनेर बनाए हो। यदि सरकारले आफू अनुकूलका मान्छे नियुक्त गर्ने अनि आफ्नो प्रतिकूलमा डिसिजन आउने हो भने ती मान्छेहरूलाई महाभियोग लाउँछु भन्दै थ्रेट गर्नु त यो त निरङ्कुशता हो नि त।
1: अब त्यस्तो हो भने, त्यस्तो हो भनेदेखि यदि यो कुरा सत्य हो भनेदेखि अब न्यायालयको हविकत चाहिँ के हुन्छ?
2: न्याय मरेर जान्छ, सरकार तानाशाही हुँदै जान्छ, न्यायाधीशहरू बोल्न सक्दैनन्, डरले बोल्न सक्दैनन् होइन, वकिलहरूले उनीहरूको पक्षमा बहस गर्न थाल्छन्, न्यायालयले सरकारको पक्षमा फैसला गर्दै जान्छ, त्यसो गर्दाखेरि जनता मारमा पर्छन्, जनता इन्जस्टिस हुन्छ, न्याय मरेर जान्छ।
0: भारत सरकारले कक्रोच जनता पार्टी सीजेपीका बाँकी सबै माग पनि स्वीकार गरेपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन आग्रह गरेको छ। तेस्रो चरणको वार्तापछि केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह तथा सीजेपीका प्रवक्ता सौरभ दास र आशुतोष नाकाले संयुक्त पत्रकार सम्मेलन गर्दै माग स्वीकार भएको बारे जानकारी दिएका हुन्। पत्रकार सम्मेलनमा सौरभ दासले सरकारले आफ्ना सबै माग स्वीकार गरेको भन्दै आन्दोलनकारीहरूलाई घर फर्कन आग्रह गर्नुभएको हो। सरकारले राजधानी दिल्ली मात्र नभएर देशभर आन्दोलनका क्रममा दर्ता भएका सबै एफआईआर फिर्ता लिन सहमति जनाएको छ। साथै भविष्यमा सीजेपीका कुनै पनि कार्यकर्तामाथि आन्दोलनका कारण कुनै पनि कार्यवाही नगर्ने प्रतिबद्धता पनि सरकारले जनाएको दासले जनाउनु भएको छ। गएको वर्ष दिनमा 12,09,000 बढी विदेशी पर्यटकले नेपाल घुमेका छन्।
3: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
0: खाँची जिल्लामा छपेटमा परेका 26 जनाबाट खेलाडी डिभिजन वन कार्यालयबाट नियुक्ति पाएर गाउँ खेलेका छन्।

0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा 3 जना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ स्वरूप दिएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार, रङरोगन, शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्री बहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यू इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 जिआरको छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भसु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याए र फुल्ली रिफर्बिस गरेर व्हीलचेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 जिआर, र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्डर्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हीलचेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदमै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 जिआर, र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्खुवा सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लगाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्ड ओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 वटा पहिले बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात्र खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
2: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 वटा शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धनुषा धाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसान लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभोल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थ नगर 13 का राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिसा गर्दै हिँडेको प्रहरीले नक्कली रिभोल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौडामा होटल सञ्चालक र तीन भारतीय पक्राउ टेलिग्राम व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौडा दशको वास्तोला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार हर्षजित सरकार र अमनराज प्रहरी हिरासत.
3: फुल झर्यो भने के होला.

0: गोर्खा वेलफेयर ट्रस्टले गत आर्थिक वर्षमा सङ्खुवा सभा र भोजपुरमा तीनजना वेलफेयर पेन्सनरका पुराना जीर्ण घरलाई मर्मत सम्हारसँगै नयाँ सुरु किएको छ। ट्रस्टले अर्थक्वेक रेजिस्टेन्ट होम एनहान्समेन्ट प्रोजेक्ट अन्तर्गत घरको मर्मत सम्हार रङ रोगन शौचालय निर्माण लगायतका काम गरेको हो। भोजपुर सडानन्दका वेलफेयर पेन्सनर बद्रीबहादुर राई, भोजपुर साल्पा सिलिछोका मच्छिन्द्र राई र सङ्खुवा सभा चैनपुरका श्री प्रसाद राईको घर मर्मत सम्हार गरी हस्तान्तरण गरिएको हो। एडब्ल्युसी खादबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: इक्यू इन्हान्समेन्ट भन्छ, जुन चाहिँ 2015 सालमा ठुलो भूकम्पले हाम्रो नेपालमा निकै क्षति पुर्याएको थियो, सोही क्रममा हाम्रो वेलफेयर पेन्सनहरूको घर पनि बिगारेको थियो। त्यही समयमा हाम्रो 21-14-76-47 राइफलमेन बद्री बहादुर राई, उहाँ 10 GR को छाप्ले गाउँ साम्पाङको चाहिँ जुन चाहिँ सडानन्द गाउँपालिका भस्नु पर्छ त्यहाँ बस्नुहुन्थ्यो, र त्यो चाहिँ 2016 सालमा बनाएको थियो। तर त्यतिखेर बनाएको इक्यू होम अहिलेको समयमा त्यति स्ट्यान्डर्डको थिएन, त्यसलाई अलिकति इन्हान्समेन्ट प्रोजेक्ट ल्याएर फुल्ली रिफर्बिस गरेर व्हील चेयर एक्सेस, टोयलेट, किचनहरू बनाइदिएर रिप्लास्टरिङ गरेर अलिकति भरन्डालाई एक्सपेन्ड गरेर रिफर्बिसमेन्ट पुरा गरिदिएको थियौँ, र त्यसको लागि कुल लागत चाहिँ 3,76,830 रुपियाँ लागेको थियो। र अर्को चाहिँ छ 21-15-58-27 राइफलमेन मच्छिन्द्र राई, उहाँ पनि 10 GR, र उहाँ चाहिँ सालेवा दोभाने भन्ने ठाउँको, यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भोजपुर जिल्लामा पर्छ, र उहाँको पनि 2016 सालमै बनेको इक्यू होम, त्यो पनि अहिलेको समयलाई मध्यनजर गर्दाखेरि अप टु स्ट्यान्डर्ड नभएको कारणले इन्हान्समेन्ट गरिएको थियो, टोयलेट अनि किचन साथै रिप्लास्टरिङ, सिलिङ, भरन्डा सानो थियो, भरन्डालाई अलिकति एक्सपेन्ड गरेर व्हील चेयर एक्सेसिबिलिटी बनाएर राम्रो स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि समयमा ह्यान्डओभर गऱ्यौँ, र उहाँ पनि एकदमै खुसी हुनुहुन्थ्यो। त्यसको लागि जम्मा लागत 2,56,425 रुपियाँ लागेको थियो। अर्को चाहिँ हुनुहुन्छ 21-15-20-97 राइफलमेन श्री प्रसाद राई, उहाँ चाहिँ 7 GR, र उहाँ चाहिँ चापा भुइँ चैनपुर 11 जुन चाहिँ सङ्ख्या सभा जिल्ला पर्छ त्यहाँ बस्नुहुन्छ, र उहाँको पनि 2016 सालमै बनेको घर थियो, र त्यो पनि अर्थक्वेक रेजिस्टेन्ट होम्सको इन्हान्समेन्ट गरेर उहाँको पनि किचन भरन्डालाई अलिकति एक्सप्यान्ड गरियो, सिलिङहरू लाइयो, रिपेन्टिङ गरेर उहाँलाई एकदम राम्रो बनाएर स्ट्यान्डर्डको बनाएर उहाँलाई पनि ह्यान्डओभर गऱ्यौँ, र त्यसको चाहिँ कुल लागत चाहिँ 5,60,600 रुपियाँ लागेको थियो। र अघिको जस्तै यसको लागतहरू अलिकति फरक छ, त्यो चाहिँ अब ठाउँ हेरी अनि प्रोजेक्टको रिक्वायरमेन्ट हेरेर अनि ढुवानी खर्च हेरेर फरक फरक हुन्छ। यसरी हामीले 3 पहिली बनेको इक्यू होमलाई चाहिँ इन्हान्समेन्ट प्रोजेक्ट गरेर हाम्रो प्रोजेक्ट सुपरभाइजर मोहन थापा अहोरात खटेर स्ट्यान्डर्डको इक्यू होमलाई इन्हान्समेन्ट गरेर बुझाउन सफल भएको थियौँ।
0: अब खबर फटाफट।
2: नेपालगञ्ज उपमहानगरमा एकै दिन 6 शालिग अनावरण, 80 लाख खर्च गरेर पूर्व प्रधानमन्त्री सुशील कोइराला, बीपी कोइराला, पूर्व राजा वीरेन्द्र, पुष्पलाल र सेतु बिकको शालिग निर्माण। सर्पको जोखिम बढेपछि रूपन्देहीका विद्यालयमा सचेतना कार्यक्रम, सर्पको पहिचान, बच्ने उपाय, प्राथमिक उपचार र संरक्षणको ज्ञान पनि दिइयो। धान रोपेको एक सातामै पात सुक्न थालेपछि पर्वत फलेवास छ, देवी स्थानका किसान चिन्तित, सुगन्धित र धेरै उत्पादन हुने भनेर भारतबाट आयातित बिउ किनेका किसान मारमा। धनुषा धाम 5,900 बिघाका वडा सदस्य सुरेश शाहले लुकाएर राखेको 300 बोरा भन्दा बढी डिएपी मल प्रहरीको नियन्त्रणमा, वडा सदस्य शाहले मध्यरातमा मल ओसानो लागेको बेला फेला पारियो, फरार वडा सदस्यको खोजी हुँदै। घुमुवा प्रहरी हुँ भन्दै नक्कली रिभल्भर देखाएर भैरवा बजारमा ठगी गर्दै हिँडेका रूपन्देही सिद्धार्थ नगर 13 राकेश प्रताप राणा प्रहरीको फन्दामा, बजारमा 10,000 उठाउँदै हिँडेको सूचना पाएपछि पिसा गर्दै हिँडेको प्रहरीले नक्कली रिभल्भर, चालक अनुमति पत्र र गाँजा समेत फेला पार्यो। कैलालीमा हुलाक सेवा प्रभावकारी बन्दै गएको वर्ष दिनमा 1,27,000 भन्दा बढी चिठी पत्र र हुलाक सामग्री ओसार पसार, हुलाकबाटै 64,32,000 राजस्व संकलन। र अनलाइन ठगी आरोपमा हेटौडामा होटल सञ्चालक र तीन भारतीय पक्राउ टेलिग्राम व्हाट्सएप लगायतका एप मार्फत समूह बनाएर ठग्ने गरेको पाइएपछि हेटौडा दशको बास्तला होटल सञ्चालक दीपक सहित बिहार पटनाका इन्द्रजित सरकार हर्षजित सरकार र अमनराज प्रहरी हिरासत।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: गोरखा रेडियो हो।

0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले रासपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार लामो समयसम्म नटेक्ने दावी गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेल,
1: आज वालेन्द्र सरकार पपुलिजम, एनआरकिजम र अपर्चुनिजमको जगमा जसरी खडा भएको छ, यो लामो समयको चुनौती हो भन्ने म ठान्दिन। किन कुनै पनि शक्ति जति छिटो उदय हुन्छ त्यसको पतन त्यति नै छिटो हुने सम्भावना रहन्छ, यो विज्ञानको कुरा हो। उनीहरू जसरी नाटकीय रूपमा नेपालको राजनीतिमा स्थापित भएका छन् उनीहरूको पतन त्यसै गरी हुन्छ, यसमा दुःख हुँदा हुन्छ। तर सवाल के हो त भने उनीहरूको पतन पछाडिको भविष्य के हुने, त्यो भविष्य हामीले चाहे जस्तो हुन्छ कि हुँदैन, बनाउन सक्छौँ कि सक्दैनौँ, यो प्रश्न मुख्य प्रश्न हो भन्ने मलाई लाग्दछ।
0: तर रासपाको पतनपछि जनमत आफूतिर आउने कुरामा विश्वस्त हुन सक्ने आधार पनि नभएको उहाँको भनाइ छ। पोखरेलले युवा अवस्थाको पार्टीप्रति आकर्षण नभएको स्वीकार गर्दै हरेक कार्यक्रममा पाका अनुहार नै ज्यादा देखिने गरेको बताउनु भयो। गएको वर्ष दिनमा 12,09,000 विदेशी पर्यटकले नेपाल घुमेका छन्।
2: नेपाल पर्यटन बोर्डका अनुसार पोहोर साउनदेखि गएको असारसम्ममा भारतबाट 3,11,500 जना, अमेरिकाबाट 1,11,300 र चीनबाट 1,09,900 पर्यटक नेपाल आएका हुन्। यो अवधिमा बंगलादेशबाट 58,000, बेलायतबाट 56,600, अस्ट्रेलियाबाट 53,000, श्रीलंकाबाट 43,000 र भूटानबाट 36,000 सँगै म्यानमारबाट 30,700 पर्यटक नेपाल आएका छन्। त्यस्तै जर्मनीका 29,300, थाइल्याण्डका 27,000, जापानका 25,700 र मलेसियाका 25,600 पर्यटकले नेपाल घुमेका छन्।
0: ब्रिटिस गोर्खा आज नेपालमा रोयल गोर्खा राइफल्सको 32 औं जन्मोत्सव हिजो मनाइएको छ।
3: बहालवाला र पूर्व गोर्खा सैनिक परिवार बिजिएनमा भेला भएर आरजीआरको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा सहभागी गोर्खा सैनिकले आरजीआरको इतिहास, वीरता र विश्व शान्तिका लागि पुर्याएको योगदानको स्मरण गरेका छन्। बिजिएनका गोर्खा मेजर किरण पुन,
4: आज हाम्रो 32 औं आरजीआर बर्थडे धुमधाम साथ मनाइरहेका छौँ। आज हामीले हाम्रो कमान्डर बिजिएन साहबको उहाँको उपस्थितिमा हामीले अनि जति पनि भेटरन साहबहरू अनि गुरुजी भाइहरू अनि उहाँको फ्यामिलीहरूसँग चाहिँ बसेर हामीले चाहिँ आरजीआर बर्थडे ब्रिटिस गोर्खा नेपालको पारङ्गाउँमा हामीले मनाइदिन्छ। हामीले सबै सम्पूर्ण भिभिआइपी गेस्टहरूलाई लिएर हाम्रो कर्नल आरजीआर ब्रिगेडियर प्याक साहब अनि वान आरजीआरको कमान्डिङ अफिसर अनि टू आरजीआरको कमान्डिङ अफिसर साहबहरूले चाहिँ आरजीआर बर्थडेको भिडियो मेसेज पठाउनुहुन्छ अनि हाम्रो चाहिँ बिजिएन कमान्डर साहबले उहाँले चाहिँ आरजीआर बर्थडेको भाषण, केक कटिङ, फलोड बाई लन्च अनि हाम्रो भान्जा भान्जीहरूको एकदम मजबुत प्रस्तुति इन्टरटेनमेन्ट सेगमेन्ट।
3: पल्टनको जन्मोत्सव कार्यक्रमका लागि रेजिमेन्टका वरिष्ठ अधिकारीले शुभकामना सन्देश पठाएका छन्। आरजीआरले विश्वका कुना कुनामा पुगेर शान्ति स्थापनाका लागि भूमिका खेल्दै आएको छ। आरजीआरको भूमिका बारे गोर्खा मेजर पुन,
4: हामी आरजीआर बटालियन चाहिँ इन्फेन्ट्री बटालियन हो। हामी ब्रिटिस आर्मीमा सर्भ भएपछि जति पनि जुनै ठाउँमा पिस अपरेसन होस् अथवा जति पनि एकदम काइनेटिक अपरेसन होस् अथवा कुनै पनि क्लस्टर अथवा क्राइसिसहरूमा चाहिँ हामीले त्यहाँ म्यानेजमेन्ट गर्छौँ अनि हामी रेडिली डिप्लोएबल एनिवेयर अक्रस द होल।
3: आरजीआरको जन्मोत्सवमा मनोरञ्जनात्मक र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो। आरजीआरसँग जोडिएका सेवारत पूर्व सैनिक र परिवारले आजको कार्यक्रममा अनुभव, सम्झना र गौरवका कथा पनि साटासाट गरेका छन्।